0: सितारे उतरेंगे मैदान में अजमत की जुस्तजू में टीमें टकराएंगी टॉप पोजीशन के लिए और जोश ऐसा जो आखिरी सीटी तक थमने ना पाए दोहा बैंक स्टार्स लीग सिर्फ अलकास के इंक्रिप्टेड चैनल्स और शूफ प्लेटफॉर्म पर
1: हर नबी की जिंदगी एक सबक है एक रोशनी जो हमें राह दिखाती है उनकी कुर्बानियां सब्र और अल्लाह पर यकीन हमें सिखाता है कि मुश्किलें आती हैं मगर ईमान हमेशा जीतता है स्टोरीज ऑफ प्रॉफिट्स स्टोरीज ऑफ प्रॉफिट्स जिसमें आप सुनेंगे नबियों की दिलचस्प कहानियां उनकी मेहनत उनके इम्तिहान और उनके पैगामात जो दिल को छू लेते हैं आप भी इस सफर में शामिल हों और इन पाक कहानियों से अपने दिल को रोशन करें
2: सुनिए शो आरजे महविश खान के साथ ओनली ऑन एफएम 107 दिल से देसी
3: अस्सलाम वालेकुम रहमतुल्लाहि वबरकातहू लिसनर्स आप सुन रहे हैं स्टोरीज फ्रॉम प्रॉफिट एक ऐसा शो जहां हम अल्लाह ताला के बरगजीदा पैगंबरों की जिंदगियों से ईमान सब्र हिकमत कुर्बानी और अल्लाह पर भरोसे के सबक को हासिल करते हैं मैं हूं आपके साथ आपकी आरजे माविश चैनल है एफएम 107 और आप सब लोगों को मैं वेलकम करती हूं आज की एपिसोड में गुज़श्ता एपिसोड में हमने हजरत सौले अलैहिस्सलाम और कौम समूद का वाकया सुना अल्लाह ताला ने उन्हें वाज़े निशानी अता फरमाई मगर तकब्बुर और सरकशी ने उन्हें हक कबूल करने से रोक दिया उन्होंने अल्लाह की निशानी यानी ऊंटनी के साथ ज्यादती की और अपने नबी की नाफरमानी की आज हम एक ऐसे अजीम नबी का तस्करा करेंगे जिनका नाम कुरान करीम में बार बार आया है ये है हजरत इब्राहिम अलैहिस्सलाम हजरत इब्राहिम अलैहिस्सलाम की जिंदगी ईमान तौहीद हिकमत कुर्बानी और अल्लाह ताला पर कामिल भरोसे की एक अजीम मिसाल है वो ऐसे माशरे में पैदा हुए जहां लोग बुतों को माबूद समझते थे वो अपने हाथों से बनाई हुई चीजों के सामने झुकते उनसे उम्मीदें वाबस्ता करते और उन्हें अल्लाह ताला के साथ शरीक ठहराते थे लेकिन हजरत इब्राहिम अलैहिस्सलाम ने अपने इर्द गिर्द के माहौल को सिर्फ इसलिए नहीं कबूल कर लिया कि सब लोग ऐसा कर रहे थे उन्होंने क्या किया उन्होंने गौर किया सोचा सवाल किया और फिर हक को पहचान कर पूरी कुव्वत के साथ उस पर कायम हो गए उनका पैगाम बिल्कुल वाज़े था इबादत सिर्फ उस ज़ात की होनी चाहिए जिसने हमें पैदा किया वो सितारे जो तुलू होते हैं गुरूब हो जाते हैं वो हमारे रब नहीं हो सकते वो चांद जो अपनी रोशनी के साथ आसमान को खूबसूरत बनाता है मगर एक वक्त पर गुरूब हो जाता है हमारा माबूद नहीं हो सकता वो सूरज जो अपनी रोशनी से पूरी दुनिया को मुनव्वर करता है वो भी अल्लाह की मखलूक है खालिक नहीं तो फिर हकीकी माबूद कौन है वही जो आसमानों और जमीन का खालिक है वही जो जिंदगी देता है वही जो मौत देता है वही जो रिज्क अता करता है और वही जिसके इख्तियार में हर चीज है आइए आज हजरत इब्राहिम अलैहिस्सलाम की इस अजीम दास्तान का आगाज करते हैं जिसका पहला सबक है हक को पहचानने के लिए अकल गौर व फिक्र और अल्लाह की हिदायत को इख्तियार करना जरूरी है हजरत इब्राहिम अलैहिस्सलाम ऐसे लोगों के दरमियान रहते थे जो बुत परस्ती में मुब्तला थे वो मुख्तलिफ बुत बनाते थे फिर उन्हीं के सामने झुकते थे इंसान अपने हाथ से कोई मुजस्मा बनाता उसे एक जगह रख देता उसके सामने नजराने पेश करता और फिर उसी से मदद मांगता लेकिन जरा गौर कीजिए जो चीज इंसान के अपने हाथों से बनाई गई हो वो इंसान की खालिक कैसे हो सकती है जो खुद हरकत नहीं कर सकती वो किसी दूसरे की जिंदगी कैसे बदल सकती है जो ना सुन सकती है ना देख सकती है और ना किसी पुकार का जवाब दे सकती है, वो इबादत के लायक कैसे हो सकती है? हजरत इब्राहिम अलैहिस्सलाम ने अपने लोगों को इसी हकीकत की तरफ मुतवज्जो किया। उन्होंने उन्हें सिर्फ ये नहीं कहा कि तुम गलत हो, बल्कि उन्होंने सवालात किए ताकि लोग खुद सोचें। यही एक अजीम दाई का अंदाज है। किसी इंसान को सिर्फ डांट देना आसान होता है, लेकिन उसे सोचने पर मजबूर करना ज्यादा मौसर हो सकता है। हजरत इब्राहिम अलैहिस्सलाम ने लोगों के सामने उनके अकीदे की कमजोरी वाजे की। बुत ना सुन सकते थे, ना देख सकते थे, ना किसी को फायदा पहुंचा सकते थे, ना किसी नुकसान को दूर कर सकते थे, तो फिर वो माबूद कैसे हो सकते थे? ये सवाल हजरत इब्राहिम अलैहिस्सलाम ने किया अपने जमाने के लोगों से। आज भी हमें अपनी जिंदगी में गौर करना चाहिए, हम किस चीज पर सबसे ज्यादा भरोसा करते हैं, हमारी सबसे बड़ी उम्मीद किससे वाबस्ता है, हम मुश्किलात में किसको पुकारते हैं, और क्या हमारी जिंदगी में अल्लाह की रजा वाकई सबसे मुकद्दम है। ये सवालात हमें अपने ईमान का जायजा लेने में मदद करते हैं। हजरत इब्राहिम अलैहिस्सलाम ने सबसे पहले अपने करीब तरीन लोगों में से अपने वालिद को तौहीद की दावत दी। कुरान करीम में हजरत इब्राहिम अलैहिस्सलाम की अपने वालिद से गुफ्तगू बहुत खूबसूरत अंदाज में बयान हुई है। उन्होंने अपने वालिद से निहायत एहतराम के साथ कहा, ऐ मेरे प्यारे वालिद, आप उन चीजों की इबादत क्यों करते हैं जो ना सुनती हैं, ना देखती हैं और ना आपके किसी काम आ सकती हैं? गौर कीजिए। हजरत इब्राहिम अलैहिस्सलाम ने बात का आगाज किस अंदाज में किया? उन्होंने सख्त अल्फाज इस्तेमाल नहीं किए, उन्होंने अपने वालिद को जलील नहीं किया, उन्होंने उनकी तौहीन नहीं की, उन्होंने कहा, ऐ मेरे प्यारे वालिद। ये अल्फाज मोहब्बत और खैरख्वाही जाहिर करते हैं। हजरत इब्राहिम अलैहिस्सलाम अपने वालिद को शिकस्त नहीं देना चाहते थे, वो उन्हें हिदायत की तरफ लाना चाहते थे। उनका मकसद बहस जीतना नहीं था, उनका मकसद एक इंसान को अल्लाह ताला के करीब लाना था। ये हमारे लिए भी बहुत बड़ा सबक है। जब हम किसी को सही बात समझाना चाहते हैं तो हमारे अल्फाज सिर्फ दुरुस्त ही नहीं बल्कि मुनासिब भी होने चाहिए। किसी को गलत साबित करने के लिए सख्ती करना आसान है, लेकिन किसी के दिल तक पहुंचने के लिए हिकमत, सब्र और मोहब्बत की जरूरत होती है। हजरत इब्राहिम अलैहिस्सलाम ने अपने वालिद से कहा कि अल्लाह ताला ने उन्हें इल्म अता फरमाया है, इसलिए वो उनकी रहनुमाई चाहते हैं। उन्होंने अपने वालिद को सीधे रास्ते की तरफ बुलाया, साथ ही उन्हें शैतान की पैरवी से भी खबरदार किया। यहां एक दावत का अहम उसूल नजर आता है, हकीकत बयान करें मगर अदब के साथ। हजरत इब्राहिम अलैहिस्सलाम की नरम गुफ्तगू के बावजूद उनके वालिद ने उनकी दावत कबूल नहीं की, बल्कि उन्होंने सख्त जवाब दिया। उन्होंने हजरत इब्राहिम अलैहिस्सलाम को धमकी दी कि अगर वो बुतों की मुखालफत से बाज ना आए तो उन्हें संसार कर दिया जाएगा। उन्होंने कहा कि इब्राहिम वहां से चले जाएं। एक तरफ हजरत इब्राहिम अलैहिस्सलाम का हक की तरफ बुलाना था, दूसरी तरफ उनके अपने वालिद की मुखालफत थी। लेकिन हजरत इब्राहिम अलैहिस्सलाम ने इस सख्त जवाब के मुकाबले में भी बदतमीजी नहीं की। उन्होंने सलाम किया और बताया कि वो अपने रब से उनके लिए बख्शिश की दुआ करेंगे। ये हजरत इब्राहिम अलैहिस्सलाम के इखलाक की अजमत है। उन्हें धमकी दी गई, लेकिन उन्होंने फौरन बदला लेने का अंदाज इख्तियार नहीं किया, उन्होंने तहम्मुल से जवाब दिया। यहां एक अहम बात समझना जरूरी है, अच्छे इखलाक रखने का मतलब ये नहीं है कि इंसान गलत बात को सही समझ ले। हजरत इब्राहिम अलैहिस्सलाम ने अपने वालिद का एहतराम बरकरार रखा मगर बुत परस्ती को कबूल नहीं किया। हमें भी अपनी जिंदगी में यही तवाज़ुन सीखना चाहिए। वालदेन, خاندان اور دوسرے لوگوں کے ساتھ حسن سلوک اپنی جگہ اہم ہے, لیکن اللہ تعالیٰ کی نافرمانی میں کسی کی پیروی نہیں کی جا سکتی. حضرت ابراہیم علیہ السلام کی دعوت صرف بتوں تک محدود نہیں تھی, انہوں نے اپنے لوگوں کے سامنے ان کے عقائد کے تضادات کو واضح کیا. اللہ تعالیٰ نے انہیں آسمانوں اور زمین کی نشانیاں دکھائیں تاکہ وہ یقین رکھنے والوں میں سے ہوں. ایک موقع پہ انہوں نے ایک ستارے کو دیکھا. انہوں نے اپنے لوگوں کے ساتھ استدلال کے انداز میں فرمایا, یہ میرا رب ہے. لیکن جب وہ ستارہ غروب ہو گیا تو حضرت ابراہیم علیہ السلام نے واضح کر دیا کہ وہ غروب ہونے والی چیز کو پسند نہیں کرتے. پھر انہوں نے چاند کو دیکھا. چاند آسمان پر روشن تھا. انہوں نے اسی انداز میں اپنے لوگوں کے سامنے سوال اٹھایا, لیکن جب چاند بھی غروب ہو گیا تو انہوں نے فرمایا کہ اگر میرے رب نے مجھے ہدایت نہ دی تو میں بھی گمراہ لوگوں میں شامل ہو جاؤں گا. پھر سورج طلوع ہوا. سورج اور زیادہ روشن اور زیادہ بڑا دکھائی دیتا تھا. حضرت ابراہیم علیہ السلام نے فرمایا, یہ میرا رب ہے, یہ سب سے بڑا ہے. لیکن جب سورج بھی غروب ہو گیا تو حضرت ابراہیم علیہ السلام نے اپنی قوم کے سامنے حقیقت واضح کر دی. انہوں نے فرمایا کہ وہ ان چیزوں سے بری ہیں جنہیں لوگ اللہ کے ساتھ شریک کرتے ہیں. یہاں ایک اہم بات سمجھنا ضروری ہے. حضرت ابراہیم علیہ السلام خود حقیقت سے لا علم نہیں تھے, وہ اللہ تعالیٰ کو پہچانتے تھے. یہ انداز دراصل اپنی قوم کے ساتھ دلیل قائم کرنے کا تھا. وہ ان کے سامنے یہ واضح کر رہے تھے کہ جو چیز طلوع ہوتی ہے اور پھر غروب ہو جاتی ہے, جو خود ایک نظام کے تحت چل رہی ہے, وہ اس پورے نظام کی خالق نہیں ہو سکتی. لسنرز, یہاں حضرت ابراہیم علیہ السلام کی دعوت کا ایک بنیادی سبق ہمارے سامنے آتا ہے. ہمیں خالق اور مخلوق میں فرق سمجھنا چاہیے. سورج اللہ کی عظیم نشانی ہے, چاند اللہ کی نشانی ہے, ستارے اللہ کی نشانی ہے, آسمان, زمین, سمندر, پہاڑ, درخت اور ہم خود انسان سب اللہ کی مخلوق ہیں. مخلوق جتنی بھی عظیم ہو وہ کبھی خالق نہیں ہو سکتی. سورج ہر روز طلوع اور غروب ہوتا ہے, چاند اپنی مختلف منزلیں طے کرتا ہے, ستارے ایک مقررہ نظام کے تحت قائم ہیں. یہ سب ہمیں اپنے خالق کی قدرت کی طرف متوجہ کرتے ہیں, لیکن ان چیزوں کی عبادت کرنا درست نہیں. حضرت ابراہیم علیہ السلام نے اپنی قوم کو یہی سمجھایا. انہوں نے کہا, میں نے اپنا رخ اس ذات کی طرف کر لیا ہے جس نے آسمانوں اور زمین کو پیدا کیا, یکسو ہو کر, اور میں مشرکوں میں سے نہیں ہوں. یہ اعلان صرف ایک نظریہ نہیں تھا, یہ ایک مکمل وفاداری کا اعلان تھا. حضرت ابراہیم علیہ السلام نے فیصلہ کر لیا تھا کہ ان کی زندگی کا مقصد صرف اللہ تعالیٰ ہوگا. حضرت ابراہیم علیہ السلام نے اپنی قوم سے پوچھا, یہ کیا چیزیں ہیں جن کے سامنے تم عبادت کے لیے جمے بیٹھے ہو؟ لوگوں کے پاس کوئی مضبوط دلیل نہیں تھی. انہوں نے کہا کہ ہم نے اپنے باپ دادا کو ان کی عبادت کرتے پایا ہے. یہ جواب آج بھی ہمیں بہت کچھ سکھاتا ہے. کسی عمل کے درست ہونے کی دلیل صرف یہ نہیں کہ ہمارے آبا اجداد اسے کرتے آئے ہیں. ہمارے بزرگوں کا احترام اپنی جگہ, اپنی ثقافت, روایت اور خاندانی اقدار کی اہمیت اپنی جگہ, لیکن عقیدے کے معاملے میں اصل معیار اللہ تعالیٰ کی ہدایت ہے. اگر کوئی چیز قرآن و سنت کی تعلیمات کے خلاف ہو تو صرف اس لیے درست نہیں ہو جاتی کہ لوگ اسے نسلوں سے کرتے آ رہے ہیں. حضرت ابراہیم علیہ السلام نے اپنی قوم کو بتایا کہ وہ اور ان کے آبا اجداد واضح گمراہی میں تھے. یہ بات سننا ان کے لیے آسان نہیں تھا, کیونکہ انسان اپنی پرانی سوچ سے جذباتی ہو کر جڑا ہوتا ہے. جب بھی کوئی ہماری سوچ پر سوال اٹھاتا ہے تو ہمیں لگتا ہے کہ وہ صرف ایک نظریے کو نہیں بلکہ ہماری پوری شناخت کو چیلنج کر رہا ہے. لیکن سچا طالب حق دلیل سے خوفزدہ نہیں ہوتا, وہ سوال سنتا ہے اور کرتا ہے, اور اگر اپنی غلطی واضح ہو جائے تو اسے قبول کرنے کی ہمت پیدا کرتا ہے.
1: آپ سن رہے ہیں سٹوریز آف پروفیٹس آر جے مہوش کے ساتھ اونلی آن ایف ایم 107.
3: حضرت ابراہیم علیہ السلام نے اپنی قوم کے سامنے ایک نہایت سادہ مگر طاقتور اصول رکھا, جس نے پیدا کیا ہے عبادت اسی کی ہونی چاہیے, جو خود پیدا کیا گیا ہو وہ معبود نہیں ہو سکتا, جو کسی کے ہاتھ سے بنایا گیا ہو وہ کسی شخص کا رب نہیں ہو سکتا جس نے اسے بنایا ہے. یہ دلیل بہت واضح تھی, لیکن قوم کے لوگ اپنی پرانی روش چھوڑنے کے لیے تیار ہی نہیں تھے. انہوں نے حضرت ابراہیم علیہ السلام سے سوال کیا کہ کیا وہ مذاق کر رہے ہیں یا واقعی کوئی پیغام لے کر آئے ہیں. حضرت ابراہیم علیہ السلام نے واضح جواب دیا کہ ان کا رب آسمانوں اور زمین کا رب ہے جس نے انہیں پیدا کیا ہے. وہ اپنی قوم کے عقائد کو محض اس لیے قبول کرنے کے لیے تیار نہیں تھے کہ وہ اکثریت کا عقیدہ ہے. یہاں سے ہمیں ایک اور سبق ملتا ہے, حق کی پہچان تعداد سے نہیں ہوتی. اگر پوری دنیا کسی غلط بات کو درست کہے تو وہ درست نہیں ہو جاتی, اور اگر ایک شخص حق پر ہو تو صرف اس لیے حق غلط نہیں ہو جاتا کہ اس کے ساتھ کم لوگ ہیں. حضرت ابراہیم علیہ السلام نے اپنی قوم کے سامنے ان کے بتوں کے بارے میں سوالات کیے. انہوں نے لوگوں کو یہ سمجھانے کی کوشش کی کہ یہ بت نہ سن سکتے ہیں, نہ جواب دے سکتے ہیں, نہ خود کو نقصان سے بچا سکتے ہیں. ایک موقع پر جب قوم کے لوگ ایک تہوار کے لیے باہر گئے تو حضرت ابراہیم علیہ السلام ان کے بتوں کی طرف گئے. انہوں نے بتوں کو دیکھا, وہ خاموش کھڑے تھے, ان کے سامنے نذرانے رکھے تھے لیکن ان میں کوئی طاقت نہیں تھی. حضرت ابراہیم علیہ السلام نے ان بتوں کو توڑ دیا اور سب سے بڑے بت کو چھوڑ دیا. یہ واقعہ قرآن کریم میں بیان ہوا ہے. ہمیں اس واقعے کی اصل قرآنی تفصیل پر ہی توجہ دینی چاہیے اور ایسی غیر مستند تفصیلات سے بچنا چاہیے جو بعد کی کہانیوں میں شامل ہو گئیں. حضرت ابراہیم علیہ السلام کا مقصد لوگوں کو یہ دکھانا تھا کہ جن چیزوں کے سامنے وہ جھکتے ہیں وہ خود اپنی حفاظت تک نہیں کر سکتی. جب لوگ واپس آئے اور انہوں نے دیکھا کہ ان کے بت تو ٹوٹے ہوئے ہیں, وہ حیران رہ گئے. انہوں نے پوچھا کہ ہمارے معبودوں کے ساتھ یہ کس نے کیا. کچھ لوگوں نے کہا کہ ہم نے ایک نوجوان کو ان بتوں کے خلاف بات کرتے ہوئے سنا ہے. ان کی توجہ حضرت ابراہیم علیہ السلام کی طرف ہو گئی. لوگوں نے پوچھا کیا تم نے ہمارے معبودوں کے ساتھ یہ کیا ہے. حضرت ابراہیم علیہ السلام نے جواب دیا, نہیں, بلکہ یہ کام تو ان کے بڑے نے کیا ہے, ان سے پوچھ لو اگر یہ بول سکتے ہیں. یہ جواب ایک دلیل تھی. حضرت ابراہیم علیہ السلام انہیں سوچنے پہ مجبور کر رہے تھے کہ اگر یہ واقعی معبود ہیں تو ان سے پوچھو نا کہ کیا ہوا, کیا وہ جواب دے سکتے ہیں, کیا وہ بول سکتے ہیں, کیا وہ اپنے آپ کو بچا سکتے ہیں, کیا وہ اپنے ٹوٹے ہوئے ساتھیوں کو دوبارہ جوڑ سکتے ہیں. اور لوگ جانتے تھے کہ بت ایسا نہیں کر سکتے. حضرت ابراہیم علیہ السلام کی دلیل سن کر ان لوگوں کے سامنے حقیقت تو واضح ہو گئی. انہیں احساس ہوا کہ یہ بت بے اختیار ہیں. ان کے دلوں نے ایک لمحے کے لیے حقیقت کو پہچانا, لیکن پھر ان کی ضد اور تکبر دوبارہ سامنے آ گیا. یہ انسانی نفس کی ایک کمزوری ہے. کبھی کبھی انسان سچ کو پہچان لیتا ہے مگر اسے قبول نہیں کرتا. کیوں؟ کیونکہ سچ قبول کرنے کے بعد اسے اپنی عادات بدلنی پڑ سکتی ہیں, اپنی غلطی تسلیم کرنی پڑ سکتی ہے, اپنا مفاد چھوڑنا پڑ سکتا ہے, اور بعض اوقات اپنے معاشرے کے دباؤ کا مقابلہ کرنا پڑتا ہے. اسی لیے صرف دلیل کافی نہیں ہوتی, انسان کے دل میں عاجزی بھی ہونی چاہیے. جب قوم کے پاس حضرت ابراہیم علیہ السلام کی دلیل کا جواب نہیں رہا تو انہوں نے حق کو قبول کرنے کے بجائے طاقت کا استعمال کرنے کا فیصلہ کیا. उन्होंने कहा, इसे जला दो और अपने माबूदों की मदद करो। अगर तुम्हें कुछ करना है, जरा गौर कीजिए। जिन बुतों को वो खुदा समझते थे, अब उनकी मदद के लिए उन्हें एक इंसान को जलाने का फैसला करना पड़ रहा था। अगर बुत वाकई ताकतवर होते तो उन्हें इंसानी मदद की जरूरत ही क्यों होती। ये खुद उनके अकीदे की कमजोरी को जाहिर कर रहा था। लेकिन गुस्सा और तासुब इंसान को ऐसी बातों से भी अंधा कर सकता है जो उसके सामने बिल्कुल वाज़े हों। हज़रत इब्राहीम अलैहिस्सलाम के लिए ये बहुत बड़ा इम्तिहान था। एक तरफ पूरी कौम, दूसरी तरफ एक शख्स, एक तरफ ताकत और तादाद, दूसरी तरफ ईमान और यकीन। कौम ने हज़रत इब्राहीम अलैहिस्सलाम को आग में डाल दिया। ज़ाहिरी हालात में ये एक ऐसी आजमाइश थी जिससे बचने की कोई सूरत नजर नहीं आती थी। लेकिन अल्लाह ताला की कुदरत हर ज़ाहिरी सबब से ज्यादा बुलंद है। अल्लाह ताला ने आग को हुक्म दिया, ऐ आग, इब्राहिम पर ठंडी और सलामती वाली हो जा। अल्लाह ताला के हुक्म से आग ने हजरत इब्राहिम अलैहिस्सलाम को नुकसान नहीं पहुंचाया। ये यकीनन एक अजीम मौजज़ा था। ये हमें अल्लाह ताला की कुदरत का यकीन दिलाता है। हम जानते हैं कि आग आमतौर पर जलाती है, लेकिन आग भी अल्लाह ताला की मखलूक है। उसकी तासीर भी अल्लाह ताला के हुक्म से है। जब अल्लाह ताला ने हुक्म दे दिया कि ऐ आग, हजरत इब्राहिम अलैहिस्सलाम के लिए सलामती बन जा, तो वो ना उन्हें नुकसान पहुंचा सकी। क्या हमें एक अजीम सबक मिलता है? अल्लाह ताला अजबाब का मोहताज नहीं। हम दुनिया में अजबाब देखते हैं, हम बीमारी में इलाज करते हैं, मुश्किल में कोशिश करते हैं, खतरे में एहतियात करते हैं, लेकिन हमारा हकीकी भरोसा अल्लाह ताला पर ही होना चाहिए। हजरत इब्राहिम अलैहिस्सलाम की जिंदगी में तवक्कुल की एक अजीम मिसाल नजर आती है। तवक्कुल का मतलब ये नहीं है कि इंसान कोशिश छोड़ दे। तवक्कुल का मतलब ये है कि इंसान अपनी जिम्मेदारी पूरी करे और नतीजा अल्लाह ताला के सुपुर्द कर दे। हज़रत इब्राहिम अलैहिस्सलाम ने हक की दावत दी, अपनी कौम को समझाया, दलाइल पेश किए, उनकी मुखालफत बर्दाश्त की और जब आजमाइश आई तो अल्लाह ताला पर भरोसा रखा। आज हमारी आजमाइशें मुख्तलिफ हो सकती हैं। हो सकता है कि हमें माली परेशानी हो, किसी रिश्ते में मुश्किल हो, तालीम का दबाव हो, मुस्तकबिल के बारे में खौफ हो, किसी फैसले में उलझन हो। हमें याद रखना चाहिए कि अल्लाह ताला हमारी हालत से बेखबर नहीं। हमें कोशिश करनी चाहिए, दुआ करनी चाहिए, सही रास्ता अख्तियार करना चाहिए और फिर अल्लाह ताला पर भरोसा रखना चाहिए। हजरत इब्राहिम अलैहिस्सलाम के सामने आग थी, लेकिन उनके दिल में अल्लाह ताला पर यकीन था। ज़ाहिरी तौर पर वो अकेले थे, लेकिन हकीकत में अल्लाह ताला की मदद उनके साथ थी। दुनिया की ताकतें महदूद हैं, इंसान की ताकत महदूद है, माल महदूद है, ओहदा महदूद है, सेहत महदूद है, उम्र महदूद है, लेकिन अल्लाह ताला की कुदरत की कोई हद नहीं। इसीलिए एक मोमिन को अपनी ताकत से ज्यादा अल्लाह ताला की ताकत पर एतमाद करना चाहिए। इसका मतलब ये नहीं कि हर मुश्किल फौरन खत्म हो जाएगी, बल्कि इसका मतलब यह है कि मुश्किल कितनी भी बड़ी हो, अल्लाह ताला उससे बड़ा है। कभी अल्लाह ताला आजमाइश को फौरन दूर कर देता है, कभी इंसान को इस आजमाइश से गुजरने की ताकत अदा करता है, कभी उसी मुश्किल के जरिए इंसान को कोई बड़ी हिकमत सिखाता है और कभी एक ऐसा रास्ता खोल देता है।

0: be as helpful in prevention.
1: जी रुखसाब, आपने जैसे कहा कि वो जो है प्रिवेंशन की हम अगर बात करते हैं, क्योंकि ये सबसे इम्पॉर्टेंट है कि जो रिस्क हैं, रिस्क फैक्टर्स हैं जो आपने हमें बताए, जैसे वो कम होंगे तो फिर जो है वो हालात जो है बेहतर होते जाएंगे, मगर प्रिवेंशन की बात करें तो वो कैसे मुमकिन है?
0: जी जी, प्रिवेंशन देखिए, प्रिवेंशन किन चीज़ों की हो सकती है? प्रिवेंशन उन्हीं चीज़ों की हो सकती है जो रिस्क मॉडिफाइबल है। तो उसमें सबसे पहला यही चीज़ आ गई कि जैसे आपका एज है, तो एज में यही ख्याल रखें कि 40 के हो गए तो स्क्रीनिंग करनी है,
1: ठीक है।
0: तो ये एक प्रिवेंशन है
1: जी,
0: ठीक है। उसके बाद जो है, हमारी बच्चियाँ आजकल बहुत जंक फूड खा रही हैं, ठीक है, हमारी
1: बच्ची वजन,
0: एग्जैक्टली मेरा मकसद वही था कहने का कि ओबेसिटी यंग एज में बहुत ज्यादा देखी जा रही है, स्पेशली आजकल की टीनेजर बच्चों में देखा जा रहा है बहुत ज्यादा। तो ओबेसिटी एक इन इटसेल्फ एक रिस्क फैक्टर है, ना कि ब्रेस्ट कैंसर के लिए, बहुत सारे और कैंसर्स के लिए। तो किसी भी
1: बॉडी से बात करते हैं,
0: बिल्कुल ओबेसिटी और बॉडी सरफेस एरिया जो है आपका बहुत इंपॉर्टेंट रोल प्ले करता है। 25 से ज्यादा जो इसका भी बॉडी सरफेस एरिया होता है, दैट मीन्स यू आर एट एन इंक्रीज्ड रिस्क। Okay. फिर उसके बाद मैंने स्मोकिंग और अल्कोहल की बात की थी, जो हमारे इस खत्ते में कम है लेकिन बाकी खत्तों में ज़्यादा है। इंडिया हो गया, नेपाल हो गया, श्रीलंका हो गया, तो उस पर भी थोड़ा सा ध्यान देना है। उसके बाद सबसे बड़ी बात आ गई एक्सरसाइज। देखा गया है, अपनी जितनी भी रिसर्चेज आई हैं उसमें देखा गया है कि 30 से 35 या 45 मिनट की सिंपल वॉक,
1: ठीक,
0: एक बहुत अहम फैक्टर है आपकी प्रिवेंशन में, ना सिर्फ ब्रेस्ट कैंसर बाकी अमराज में भी। इसी तरह आपकी जो जिस्म में तेजाबियत है, तेजाबियत इन इटसेल्फ जो है बहुत से कैंसर्स की वजह हो सकती है, मैदे में आपके कैंसर जो बढ़ते हैं, और आपके मोस्ट ऑफ द कुछ सिंड्रोम्स हैं, जेनेटिक सिंड्रोम्स हैं जहां आपको मैदे के साथ ब्रेस्ट कैंसर हो सकता है, ओवेरियन के साथ ब्रेस्ट कैंसर एसोसिएटेड है, ये कुछ जेनेटिक सिंड्रोम्स हैं, मारूसी हैं, यानी इसमें आप कुछ कर नहीं सकते,
1: बदल नहीं,
0: लेकिन ये फैक्टर्स हैं जैसे एसिडिटी है, तो इसका सबसे इलाज, अल्लाह ने आपको पानी सबसे बड़ी नेमत दी है, और एल्कलिनिटी जो है ये रिस्क फैक्टर कम करती है या ये आपके रिस्क को कम करती है। तो जितना पानी पी सकें, लीटर डेढ़ लीटर दिन में कम से कम जो है ज़्यादा से ज़्यादा लें। फिर उसके बाद आ गया आपके फ्रेश वेजिटेबल्स और आपके फ्रूट्स जो हैं, इनमें ऐसे एंटीऑक्सीडेंट्स हैं, ऐसे अज्जा हैं जो आपके प्रोटेक्टिव हैं अगेंस्ट कैंसर। तो ज़्यादा से ज़्यादा अपनी डाइट में शमूलियत करें फाइब्रस डाइट की, फ्रूट्स की, फ्रेश वेजिटेबल्स की। बच्चों से यही रुजू करूँगी मैं, या यही कहना चाहूँगी कि जंक फूड कम करें। हमारे डोनर फ्राइज हम सबको पसंद है, हमने भी खाए हैं, बच्चे भी खाते हैं, लेकिन हमें ये एहसास नहीं होता कि जिस तेल में वो पक रहे होते हैं, वो एक पर्टिकुलर दर्जा हरारत के बाद जो है वो तेल जो है वो जहर बन जाता है, उसके अंदर कुछ केमिकल्स इज़हार होते हैं, वो जो है उस खाने को जहर आलूदा कर देते हैं। तो कोशिश करें कि उनसे ये दूर रहें और बचें। और उसके बाद फॉरमोस्ट और इम्पॉर्टेंट थिंग यही है कि स्क्रीनिंग, 40-45 go for your yearly screenings if you have a family history earlier on 25 से। उसके अलावा मैं माओं, बहनों, बेटियों, बच्चियों सब से कहती हूँ, जो भी उस एज ग्रुप में आती हैं या जो भी जिनकी महावारी जब से शुरू हो जाती है, मेक इट अ हैबिट वेन एवर यू आर क्लीनिंग योर सेल्फ आफ्टर वन वीक ऑफ योर पीरियड्स, एग्जामिन योर सेल्फ। बहुत आसान किस्म का एग्जामिनेशन है जो आप खुद कर सकते हैं और आप पकड़ सकते हैं, और फिर जाके उसको जो है डॉक्टर को रुजू करके आप मूव फॉरवर्ड कर सकते हैं फॉर इन्वेस्टिगेशंस एंड डायग्नोसिस।
1: ठीक, ये तमाम लिसनर्स ये पॉइंट्स हैं जो कि हम अपने आप को बचा सकते हैं, जैसे प्रिवेंशन जो है वो सबसे अहम होती है, उसमें वज़न कंट्रोल करना बहुत, और आजकल यहाँ की भी बात करें, पूरी दुनिया में भी है मगर स्पेशली हमारे यहाँ कुछ मौसम की वजह से, एनवायरनमेंट की वजह से, कुछ ये कि वैसे ही जो सेडेंट्री लाइफस्टाइल है यहाँ बहुत ज़्यादा है, और बच्चों की जैसे आपने बताया हमें कि अब बहुत कम एज में भी केसेस जो हैं आ रहे हैं, उसकी भी ये एक वजह हो सकती है,
0: मोस्टली लाइफस्टाइल एंड डाइटरी हैबिट्स।
1: और सेडेंटरी लाइफस्टाइल तो बहुत ज़्यादा है
0: जी,
1: क्योंकि अब डिवाइसेस पर और इस तरह से
0: तो
1: हर एक बच्चे तो हैं ही, मगर ये कि जो यंगस्टर्स हैं वो भी
0: बिल्कुल
1: किसी भी एज में आप देखिए تو آپ کے ہی تھرو اب میں خاص طور پر آپ نے جو ویجیٹیبلز کی بات کی اور یہ بہت اہم ہے لسنرز اب ضرور سنیے خاص طور پر خواتین اس وقت سن رہی ہیں تو ہمیں اپنا کیسے خیال رکھنا ہے جو کہ ہم نہیں رکھ سکتی رکھتی نہیں ہیں ڈاکٹر صاحبہ تو ظاہر ہے ان کے پاس تو بہت سارے ایسے کیسز ہیں تو کوئی آپ ہمیں بتانا چاہیں گی کہ کوئی ایسا کیس ہو جو ساری یہ ڈائٹ اور اسی حوالے سے آپ کے پاس ہو
0: ایک بچی ہمارے پاس آئی تھی وہ 19 سال کی تھی اور ان کا ڈائگنوسس ہوا تھا تو پھر ان کا جب ہم when we went back to the historical background تو ہم نے دیکھا کہ ان کا ایک فیکٹر تو تھا کہ ان کی فیملی میں چونکہ اس برصغیر میں ہمارے کینسرز بہت کامن ہیں ایک تو فیملی ہسٹری بڑی اسٹرانگ تھی اور ڈگ کیا تو دیکھا ان کی والدہ ان کی خالہ ان کی نانی سب میں تھا لیکن اس کے باوجود بھی چونکہ اویئرنیس نہیں تھی تو دھیان نہیں رکھا گیا کبھی سوچا نہیں تو پھر محسوس ہوا کہ لیکن اس کے علاوہ لیکن یہ ڈیفینیٹلی تھا اس کی سیڈینٹری ہیبٹس تھیں اور صرف باہر کا کھانا کھانا تھا وزن بہت بڑا ہوا تھا تو یہ جو ہے یہ علامتیں آنے سے پہلے جو ہے جو ہم ان کے لیے پریونشن کر سکتے ہیں تو ضرور کرنا چاہیے تو یہ بہت دکھ ہوتا ہے کیونکہ ینگسٹرز میں بہت اگریسو ڈیزیز ہوتی ہے بہت فاسٹ ریپڈلی گروئنگ ڈیزیز ہوتی ہے اور ایون ہم کتنے بہترین سے بہترین علاج بھی دے دیں تو آپ کی موربیڈیٹی مورٹیلٹی کے چانسز ہمیشہ زیادہ رہتے ہیں علاج سے بھی پھر جو سائڈ افیکٹس ہوتے ہیں وہ زیادہ ہوتے ہیں بجائے ان لوگوں کے کہ جو تاخیر عمر میں ڈائگنوز ہوں یا جن کی ڈیزیز جو ہے لمبے عرصے تک چلے تو definitely and losing a young person you feel bad than losing an elderly I mean like losing in self is not good lekin jab aap kisi ko bhi kho dein lekin ek kam umar ke behan beti bachchi ko khoye تو ظاہری بات ہے اس کا امپیکٹ زیادہ ہوتا ہے بالکل اور جو چیز ہم پریونٹ کر سکتے ہیں کیوں نہ کریں کیونکہ صحت جو ہے یہ اللہ کی طرف سے ایک نعمت ہے اور ہمیں اپنے جسم کی اپنی صحت کا خیال رکھنا چاہیے اور اللہ کی بارگاہ میں شکر ادا کرنا چاہیے
1: بالکل بالکل اور خاص طور پر یہ جو آپ نے پورے پوائنٹس جو ہمیں بتائے ہیں اور یہ ایسے نہیں ہے کہ آسانی سے نہ ہو سکیں
0: بالکل بالکل ابھی تو اتنا ایزی ہے ایکسیس ایزی ہے آپ کے پاس انفارمیشن ہے آپ کے پاس ٹی وی میں ریڈیو میں سوشل میڈیا میں ہر جگہ اس کی انفارمیشن ہوتی ہے تو میں یہی کہوں گی کہ گھروں میں بھی شرم جو ہے اس بات کو لے کے شرم نہیں ہونی چاہیے کہ آپ کے جسم میں کوئی چیز گرو کر رہی ہے اور اب نارملٹی آ رہی ہے تو اس کو آپ چھپائیں شرم اس میں ہے کہ اگر آپ اس کو چھپا رہے ہیں آج کے دور میں اور ظاہر نہیں کر رہے ہیں چاہے اپنے والدین سے اپنے بھائی بہنوں سے اپنے شوہروں سے ان کو نہیں بتا رہے ہیں اور آپ اپنی زندگی کو خطرے میں ڈال رہے ہیں تو مجھے لگتا ہے اس سے شرم کرنی چاہیے کہ آج کے دور میں بھی اگر ہماری مائیں بہنیں بیٹیاں جو ہیں ایکسٹینسو ڈیزیز سے یا ایڈوانس ڈیزیز سے مر رہی ہیں اور ایسی جو پریونٹ ہو سکتی ہے بالکل تو یہ بڑی شرم کی بات ہوتی ہے پھر تو اس میں شرم کرنی چاہیے علاج میں شرم نہیں ہے تحقیق میں شرم نہیں ہے جا کے اپنے آپ کو اسکرین کریں انویسٹیگیٹ کریں اس میں شرم نہیں ہے
1: بالکل ٹیلیسنس پروگرام ہیلتھ گائیڈ آپ یہ پروگرام سننا چاہیں دوبارہ تو آپ سن سکتے ہیں ہفتے کو صبح 8 بجے یہ پروگرام پیش کیا جاتا ہے تو آپ دوبارہ یہ سن سکتے ہیں جلسز آج کا یہ خصوصی پروگرام جو کہ بریسٹ کینسر اویئرنیس منتھ کے اسی کے سلسلے میں ہم پیش کیا اور بہت سارے ایسے نکات جو ہیں وہ بھی ہمیں ہمارے سامنے آئے آپ نے بھی سنے ڈاکٹر صاحبہ سے پھر میں ریکویسٹ کرنا چاہوں گی کہ آپ ڈاکٹر صاحبہ کیا جو ہے پیغام کیا دیں گی کیا میسج ہوگا کیا کریں
0: پیغام یہی ہوگا کہ دیکھیں آپ کی آپ نے سماعت کیا اس پروگرام کو ہر طرف اس وقت پنک منتھ چل رہا ہے غور و فکر کریے کہ کس چیز کے لیے چل رہا ہے اسکریننگ ہے سوشل میڈیا ہر جگہ آپ کو بتایا جا رہا ہے اور آپ سب سے پہلے یہ سمجھ لیں کہ بریسٹ کینسر از ناٹ ڈیتھ یہ موت کی علامت نہیں ہے. اب ماشاءاللہ اتنے بہترین علاجات آئے ہیں, اور جتنا ارلی ڈیٹیکشن ہوگی اتنا آپ کی زندگی دراز ہوگی, اتنا آپ اچھا جئیں گے, اتنا آپ ہیلدی جئیں گے. تو پلیز اپنے آپ کو روکیں نہ, گریز نہ کریں, شرم نہ کریں. کبھی بھی کوئی علامات نظر آئیں تو ضرور جا کے ڈاکٹر سے رجوع کریں. بریسٹ اسکریننگ پروگرامز میں شمولیت کریں, اپنے گھروں میں, اپنی آس پاس میں, اپنی سہیلیاں, دوست, ان کے ساتھ اس کے بارے میں بات کریں, ذکر کریں. اپنی والدہ, اپنی خالہ, اپنی چچی, جو بھی آپ کے پیارے رشتے ہیں جو اس ایج گروپ میں فال کرتے ہیں, انہیں بتائیں, جائیں, اسکرین کروائیں, تاکہ کہیں پہ بھی جو ہے اگر ابتدائی اسٹیج میں یہ

0: कम पैसा हो या ज्यादा, दोनों सूरत में इंसान टेस्ट में होता है। अमीर का टेस्ट ये है कि वो शुक्र, ज़कात, इन्फाक करता है या नहीं, जबकि गरीब का टेस्ट ये है कि वो सब्र और हलाल पर कायम रहता है कि नहीं। इस्लामिक पर्सपेक्टिव से हलाल अर्निंग सिर्फ लीगल रिक्वायरमेंट नहीं बल्कि स्पिरिचुअल ऑब्लिगेशन है। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि सबसे बेहतर खाना वो है जो इंसान अपनी मेहनत से कमाए। हलाल अर्निंग रूह को पाक करती है और जिंदगी में बरकत लाती है। आज के दौर में हलाल और हराम का फर्क धुंधला होता जा रहा है। लोग ये कहकर अपने आप को तसल्ली दे देते हैं कि सब ही तो ऐसा कर रहे हैं, ये सिस्टम ही गलत है। लेकिन इस्लाम में इंडिविजुअल अकाउंटेबिलिटी का कॉन्सेप्ट बहुत वाज़ेह है। हर शख्स अपने अमल का जिम्मेदार है। हलाल कमाई शायद क्वांटिटी में कम हो लेकिन उसमें बरकत ज्यादा होती है। बरकत का मतलब यह है कि कम चीज भी काफी हो जाती है और ज्यादा चीज भी सुकून देती है, जबकि हराम कमाई में चाहे कितनी भी रकम हो दिल हमेशा बेचैन रहता है। इस्लाम ने जिस चीज के खिलाफ सबसे सख्त अल्फाज इस्तेमाल किए उसमें से एक रिबा इंटरेस्ट है। कुरान करीम में अल्लाह ताला ने रिबा लेने वालों के खिलाफ अपने और रसूल की तरफ से जंग का ऐलान किया है। मॉडर्न फाइनेंशियल सिस्टम ज्यादातर इंटरेस्ट बेस्ड है। क्रेडिट कार्ड्स, स्टूडेंट लोन्स, कार फाइनेंसिंग, मॉर्गेजेस, हर जगह रिबा मौजूद है। रिबा का सिस्टम एक्सप्लॉयटेशन पर मबनी होता है, जहां गरीब और मजबूर और ज्यादा दब जाता है जबकि अमीर बिना रिस्क के प्रॉफिट कमाता है। इस्लाम इसके मुकाबले में जस्टिस बेस्ड इकोनॉमी पेश करता है जहां रिस्क और रिवॉर्ड दोनों शेयर किए जाते हैं। इसीलिए इस्लामिक फाइनेंसिंग प्रॉफिट और लॉस शेयरिंग को प्रमोट करता है। मॉडर्न साइकोलॉजी के मुताबिक बहुत सी स्पेंडिंग रैशनल नहीं बल्कि इमोशनल होती है। लोग शॉपिंग को थेरेपी समझ लेते हैं। इस्लाम इस रवैये को हिकमत और सब्र के जरिए एड्रेस करता है। इस्लाम इंसान को सेल्फ कंट्रोल सिखाता है। रोजा सिर्फ भूख का नाम नहीं बल्कि इम्पल्स कंट्रोल की ट्रेनिंग है। अगर इंसान खाने पे काबू रख सकता है तो वो खर्च पर भी काबू रख सकता है। इस्लाम हमें ये सवाल करना सिखाता है, क्या ये जरूरत है या सिर्फ ख्वाहिश? क्या ये खर्च अल्लाह की रजा के करीब ले जा सकता है? क्या इससे किसी और को नुकसान तो नहीं? इस्लाम प्लानिंग के खिलाफ नहीं है बल्कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की जिंदगी से और सहाबा की जिंदगी से भी हमें बजटिंग मॉडल मिलता है। प्रैक्टिकल इस्लामिक बजटिंग मॉडल कुछ इस तरह हो सकता है। सबसे पहले नेसेसिटीज, खाना, रहना, हेल्थ, एजुकेशन, देन ज़कात एंड सदका, फर्ज और निफल चैरिटी, फिर सेविंग एमरजेंसी और फ्यूचर प्लानिंग के लिए, देन वॉन्ट्स हलाल इंजॉयमेंट लेकिन मॉडरेशन के साथ। 50-30-20 रूल को अगर आप इस्लामिक वे में अडेप्ट करें तो बहुत ही ज़बरदस्त है। लेकिन ज़कात और चैरिटी को हमेशा प्रायोरिटी देनी चाहिए। ज़कात पैसा कम नहीं करती बल्कि उसे पाक और बरकत वाला बनाती है। ज़कात इस्लाम का बुनियादी इकोनॉमिक पिलर है। ये सिर्फ गरीब की मदद नहीं बल्कि अमीर की रूह की सफाई भी है। कुरान में फरमाया गया कि ज़कात देने से माल कम नहीं होता बल्कि बढ़ता है। ज़कात का निज़ाम अगर सही तरह इम्प्लीमेंट हो जाए तो सोसाइटी में गुर्बत का बहुत हद तक खात्मा हो सकता है। ज़कात वेल्थ सर्कुलेशन को इंश्योर करती है और होर्डिंग को रोकती है। सदका सिर्फ पैसे तक महदूद नहीं लेकिन पैसे पे सदका का असर बहुत गहरा होता है। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि सदका माल को कम नहीं करता बल्कि बढ़ाता है। जब इंसान सदका देता है तो उसका फोकस कमी से बरकत की तरफ शिफ्ट होता है। इमोशनल स्पेंडिंग का बेहतरीन इलाज सदका है। जहाँ शॉपिंग दिल को टेम्पररी खुशी देती है वहाँ सदका दिल को परमानेंट सुकून देता है। اسلام قرض لینے سے منع نہیں کرتا لیکن بغیر مجبوری قرض لینا پسند بھی نہیں کرتا. نبی کریم صلی اللہ علیہ وسلم قرض سے منع کیا کرتے تھے. قرض انسان کی آزادی اور سکون دونوں کو کم کر دیتا ہے. اگر قرض ہو تو اسلام انسان کو ذمہ داری سکھاتا ہے. ری پیمنٹ کا کلیئر پلان, ویسٹ فل اسپینڈنگ سے پرہیز, دعا اور توکل. اسلام سمپل لیونگ اور ہائی تھنکنگ کا دین ہے. قناعت ایک ایسی صفت ہے جو انسان کو ہمیشہ خوش رکھتی ہے. نبی کریم صلی اللہ علیہ وسلم کی زندگی سمپلسٹی کی بہترین مثال ہے. آج کے دور میں جب لگژری کو سکسس سمجھا جاتا ہے, اسلام سکون کو سکسس قرار دیتا ہے. جتنی سمپل لائف اتنا کم فائنینشیل سٹریس. شکر صرف عبادت نہیں بلکہ فائنینشیل اسٹریٹجی بھی ہے. قرآن میں اللہ کا وعدہ ہے شکر کرنے والوں کو مزید دیا جائے گا. گریٹیٹیوڈ انسان کو کمپیریزن اور جیلسی سے بچاتا ہے. روزانہ شکر کی پریکٹس انسان کی اسپینڈنگ ہیبٹس کو بہتر بناتی ہیں. جب انسان اپنی نعمتوں پر فوکس کرتا ہے تو بیکار خرچ کم ہوتا ہے. اسلامک منی مینجمنٹ کا سب سے پاورفل ایلیمنٹ آخرا کانشیسنیس ہے. جب انسان یہ یاد رکھتا ہے کہ ہر پینی کا حساب دینا ہے تو وہ زیادہ احتیاط سے فیصلے کرتا ہے. قیامت کے دن مال کے بارے میں سوال ہوگا, کہاں سے کمایا, کہاں خرچ کیا. یہ دو سوالات انسان کی پوری فائنینشیل لائف کو ڈیفائن کر دیتے ہیں. اسلام ہمیں یہ سکھاتا ہے کہ اصل کامیابی زیادہ پیسہ ہونا نہیں بلکہ برکہ کا ہونا ہے. برکہ والی زندگی میں کم ریسورسز بھی کافی ہو جاتے ہیں اور دل مطمئن رہتا ہے. ماڈرن دنیا کے فائنینشیل پریشر کا حل اور سکون کا راستہ اسلامک ایتھیکل منی مینجمنٹ میں موجود ہے. حلال ارننگ, ربا سے پرہیز, ماڈریشن, زکوٰۃ, صدقہ اور آخرہ کی تیاری, یہ سب مل کر پیسے کو اسٹریس نہیں بلکہ عبادت بنا دیتے ہیں. دعا ہے کہ اللہ ہمیں حلال رزق عطا فرمائے, ہمارے مال میں برکت دے اور ہمیں ان لوگوں میں شامل کرے جو اپنی دولت کو اللہ کی راہ میں خرچ کر کے کامیابی حاصل کرتے ہیں. لسنرز, یہ تھا ہمارا آج کا شو اسلامک ماڈرن لائف, اور میری اب آپ سے ملاقات ہوگی نیکسٹ ایپیسوڈ میں. اپنا بہت بہت خیال رکھیے گا. میری طرف سے اللہ حافظ.
1: قطر کا پہلا دیسی ریڈیو اسٹیشن FM 107, دل سے دیسی.
2: دوستوں, لفٹ میں پھنس جانے کی صورت حال میں ان ہدایات پر عمل کریں. سب سے پہلے تو پرسکون رہیے اور اپنے سٹریس کو کنٹرول کیجیے. گہری سانس لیں اور اپنے آپ کو یاد دلائیں کہ مدد راستے میں ہے, کیونکہ پریشان ہونے سے آپ کو کوئی بھی فائدہ نہیں ہوگا. ایمرجنسی بٹن یا انٹر کام کا یوز کریں. ہر لفٹ میں ایک سسٹم ہوتا ہے جو ڈائریکٹلی سیکیورٹی یا بلڈنگ مینجمنٹ سے کنیکٹ کرتا ہے. بٹن کو پریس کریں اور جواب کا انتظار کریں. اس میں تھوڑا وقت لگ سکتا ہے. دروازوں کو فورس نہ کریں. آٹومیٹک ڈورز کو ہاتھوں سے کھولنا خطرناک ہو سکتا ہے. اوپن یا کلوز بٹن کو 5 سیکنڈ پریس کر کے چیک کریں, لیکن دروازوں کو فورس نہ کریں. حرکت کم کریں اور موبائل کا سگنل چیک کرتے رہیں. زیادہ موومنٹ سے ہوا اور انرجی پر اثر پڑتا ہے. پرسکون ہو کر بیٹھیں یا کھڑے رہیں. اگر موبائل سگنل ہے تو 999 پر کال کریں اور اپنی لوکیشن بتائیں. ریسکیو ٹیم کا صبر سے انتظار کریں. سیفٹی انسٹرکشنز کو دھیان سے پڑھیں اور ریسکیو ٹیم کے آنے کا انتظار کریں. گھبراہٹ یا پریشانی سے بچنے کی کوشش کریں اور ضرورت پڑنے پر ایمرجنسی نمبر 999 پر کال کریں. FM 107 آپ کے سیف اور خوشحال دن کی دعا کرتا ہے.